एक मरतबा यजीद ने देखा कि एक बीबी है जिसके चारों तरफ कुछ लोग हैं, उसको कुछ बीबियां हैं, हटती नहीं हैं। कहा ये कौन है? शिमर ने कहा ना पूछ इसके बारे में, ये अली की बड़ी बेटी। अरे मैं इससे मुझे मुझसे बात करना है, इसी से तो बात करना है मुझे। सब हटो, सब हट गए मगर फिजा। फिजा ने कहा ना इस घर की मैंने नमक खाया है, मैं आगे बढ़ने वाली नहीं हूँ। फिजा से कहा गया कि देखो देखो देखो हटो वरना तुम पर जुल्म करेंगे। फिजा ने ललकारा। यजीद के पहलू में दो गॉड्स जो थे वो भी अफ्रीकन थे। यजीद के इस महल में, यजीद के दरबार में फिजा ने कहा तुम्हें शर्म नहीं आती? तुम्हारी कौम की एक औरत, उसकी जिल्लत हो रही है, तुम खड़े हुए देख रहे हो। एक मर्तबा उन्होंने हाथों में तलवारों को निकाला और कहा यजीद अगर हमारी इस औरत पर अगर तुम कुछ हमला करोगे तो हम पूरे यजीद दरबार को बर्बाद कर देंगे। ज़ैनब का दिल उबला, मदीने का रुख किया। नाना फिजा का अजरकम अल्लाह, अजरकम अल्लाह। ये कौन बच्ची है, ये कौन बच्ची है जो कभी गर्दन पे हाथ रखती है, कभी बाजू पे हाथ रखती है, कभी चेहरे पर। एक मर्तबा तवज्जो, सकीना सकीना, ये सकीना है, ये सकीना है फातिमा। अच्छा मैंने सुना तुम्हारा बाबा बहुत चाहता था, ये क्यों चेहरे पे हाथ है, ये क्यों गर्दन पे? कहा मेरी फूफी माओं के कद बड़े हैं, सबके बाजुओं में रस्सियाँ हैं, मेरे गले में रस्सी, मेगर ये रस्सी जब रिसने लगती। अच्छा इसको आज़ाद करो, ज़रा खोलो, मैं इससे बात करना चाहता। तेरा बाप चाहता था तुझे? हाँ बहुत चाहता था। कितना चाहता? तो कहते थे मुझे वो घर पसंद नहीं जिसमें सकीना और रबाब ना हो। यजीद मेरा बाबा बहुत चाहता। अच्छा चाहता था? देखो तेरा बाबा का ये सर है। अल्लाह अकबर, ज़रा मोहब्बत है तो ज़रा पुकारो। फटे हुए कुर्ते को सकीना ने फैला दिया। बाबा سلام الذين ظلموا ايام قلب ينقلبون پروردگار ہمارے ان آنسوؤں کی قسم ہمارے گناہوں کو بخش دے۔ پروردگار ہمارے آئندہ آنے والا نسلیں مالک اپنے قسمتوں کو اپنے ہاتھوں سے سوار، ہمارے ایمان کی حفاظت فرما، پرچم اسلام کو بلند فرما، دشمنان اسلام کو، دہشت گردوں کو، دہشت گردوں کے سرغنوں کو تہس نہس کر، مظلومین مومنین کی مدد فرما، مومنین مظلومین کو قیام کرنے کی توفیق عنایت فرما، مومنین دنیا بھر میں جہاں جہاں ہیں ان کے جان مال آبرو اور عزت کی حفاظت فرما، جو پریشان حال ہیں ان کے پریشانیوں کو دور فرما، بے روزگاروں کو روزگار عنایت فرما، مقروضوں کے قرضوں کا ادا فرما، بیماروں کو شفا دے، ہمارے جسمانی امراض کے ساتھ ساتھ روحانی امراض میں غرور و حسد و کبر و نفاق و نخوت و غیبت کو دور فرما، جو گودیاں خالی ہیں انہیں پر کر دے، جو لڑکے لڑکیاں بن بیاہ کے ان کی بیاہ کر دے، صفوف مسلمین کو متحد کر دے، ہمیں بانٹنے والی سہونی قوتوں کو بانٹ دے۔ پروردگارہ مراجع رہبر کے سائق ہمارے سروں پر سلامت رکھ، مالک ہمارے مرحومین کے برزخی حالات کو بہتر سے بہتر کر دے، ان کو جوار امام جگہ عنایت فرما۔ پروردگارہ تعجیل فرما ظہور امام سے، انقلاب امام، انقلاب اسلامی کو انقلاب امام تک پہنچا دے۔ جلسے دل مولا کا ظہور فرما، ہم سب کو ناصروں میں شمار فرما۔ ماتم ہے۔